0: मैं वाहिगुरु का जाप भी विच आप जी नूं करवा सकदा सी पर मैं उन्हां कुछ बोलिया जो बाबा जी ने मर्यादा च दसिया भी प्यार नाल दसां पातशाहियां नूं अंदरों धम धन विच बेनती रूप खलो के हथ जोड़ के फिर गुरु ग्रंथ साहिब जी धन धन श्री गुरु नानक देव जी धन धन श्री गुरु अंगद देव जी फिर कहिंदे कहिंदे धन धन श्री गुरु ग्रंथ साहिब जी कृपा करो महाराज रात सुख दी बतीत हुई है सानू गरीबां नू दर्शन दिओ कृपा करो। बाबा जी कहिंदे सी फिर मुख अगे कपड़ा रखना सतगुरु जी दे प्रकाश करके करण वेले मुख अगे कपड़ा ते नाल मर्यादा दसदे सी भी प्रकाश करदियां करदियां पहली पौड़ी नानक होसी भी सच तक ए पढ़ी जानी है
1: प्रकाश
0: ते फिर कहंदे जदों प्रकाश हो गया रुमाला पाता सेहरा लाता होर कई प्रेम दियां मर्यादा बाबा जी कहंदे फिर सामने आ जावे ते सामने आके ए आखे धन गुरु नानक तो ही निरंकार फिर कवे धन गुरु अंगद देव जी ओयो तो ही बाबा जी ने दस दे ओहो तू गुरु नानक धन गुरु अमरदास जी ओयो तो ही धन गुरु रामदास जी ओयो तू ही करद्या करद्या आज धन गुरु ग्रंथ साहब ओयो तो ही कृपा कीती जे गरीब नू दर्शन बख्शे जे लख लख शुक्र हुण दसो एहो जे प्यार वाले दा दिन किते जाऊ जाया हक सतनाम जेड़ा उत्तम क्लास च आ रहे मैं ते ओ इत्थों तक कहूंगा भी उस दिन दा चंगा मंदा गुरु दी झोली च हुंदा है जिन्हों प्रेम दा किनका मिल जाए जेड़ा आशक बन गया जिन्हों धक्का ला के कहण दी लोड़ नहीं जब जी पढ़ उहदी खुराक बन गई जिन्हों धक्का लग रहा है मध्यम क्लास जिदी खुराक बन गई है उत्तम क्लास। बाकी एक समात होर बाबा जी ने दी कि तुहाडे च हो सकदा मैं कहिंदा जावां भई कईआं नूं ओह बख्शिश बाबा जी कहिंदे कई प्रकाश करके ते फिर जपजी साहिब दा पाठ गुरु साहिब चों करदे गुरु साहिब तों ही जपजी साहिब दा पाठ ते कई सोमनी साहिब दा पाठ गुरु साहिब चों करदे बाबा जी कहिंदे ए नहीं भाई इंज नहीं कहिंदे सन इतरां करन नाल केवल सिमरन दा फल मिलेगा बाकी श्री गुरु ग्रंथ साहिब दा सहज पाठ या खंड पाठ ओ करो विचों सुखमनी साहिब जपजी साहिब पढ़नी होवे ओ सुणियो किवें कई सुखमनी साहब विचों करदे गुरु साहब दे जपजी साहब विच बाबा जी कहिंदे अद्धा फल रह जांदा केवल सिमरन दा जे सिख सामने बह के हुण ए कहे भी सुखमनी साहब मैं तैनू सरवण करा रहा आखो सतनाम बाबा जी कहिंदे डबल फल हो गया सेवा भी सिमरन भी गुरु की सेवा भी कर रहा कि महाराज मैं तुहानू सुखमनी साहब सरवण करा रहा सेवा जिहड़ी सुखमनी साहब पढ़दा पिया सिमरन डबल फल जिहड़ी जपजी साहब पढ़दा पिया ते सामने आसन ते दर्शन कर रहा कि महाराज मैं तुहानू सुना रहा गुरु नू बाणी सुनावे जे वाजा आउंदा है ते कई वारी अपने गुरु साहिब अगे कल्ले वाजा लैके बह जा शब्द बोल सच्चे पातशाह तैनू सरवण करा रहे हैं तेरे के जोदड़ी कर रहे हैं तेरे के बेनती हुण तुसी संगत जरा तोल लो कि इष्ट मोहन दा परिवार इष्ट मोहन नगर दा है चौथी मंजिल ते प्रकाश ते कोई भी ना करे ते कोई भी ना सुख आसन भाई साहब जी ही करण संग्रांद वाले दिन मथा टेक आण ते जिन्हां रोज इंज प्यार नाल सतगुरु महाराज दा प्रकाश करे किन्ना अंतर है आखो सतनाम ए उत्तम क्लास है ओ मध्यम थर्ड اج جتنی سنگت مائی پائی بیٹھے ہو بینتی کرنا سچے پاتشاہ یہ چار طرح دے جیو ایک بالکل نل ایک تھرڈ کلاس دے جیو دھرتی تے جڑے ورتاں تے یگاں تے تھوڑی مایا دے بل نال کام کراؤندے نے ایک سیکنڈ کلاس دے جیو جڑے ساز سنگت پورے نہیں تردے ایک اتم کلاس پریم آ گیا ہے ہن تسی جڑی کدی ساخی کنی واری سنی ہے کہ دھن گرو ارجن دیو جی نے شری گرو رام داس دے در دے جڑی پوڑاں دی سیوا مسندہ نو ہی دتی ایک بائی تہاڈی تے او اٹا ہور طرح لاؤندے نے مسالہ گھٹیا پاؤندے نے وی بچا کریے ایک بائی دی سیوا بھائی بہلو نو بھی دتی تے او گلیاں دا کوڑا کٹھا کر کے پٹھے چ پاؤندا پیا کہ اٹ کہے طریقے لال نکلے آخو ستنام ہن آپے اندازا لا لو کنو کہندے نے اتم کلاس کنو کہندے تھرڈ کلاس جدوں پریم آ گیا بدا چٹی چوں نکل کے پریم آ گیا تے سمجھ لینا اتم کلاس ساچ کہوں سن لیو سبے جن پریم کیو سارے ارداس کرو سانو پریم دی پراپتی ہووے پریم کوئی موچی سی نا موچی ساتسنگ تے جاندا سی روز تے اونے کتھا سنیا سی وی کسے دن مجبوری کر کے جے ساتسنگ مس وی ہو جائے تے کسے سنگی دی سیوا کر لیں تاں وی پھل مل جائے گا کسے ستسنگ تو آئے گئے دی سیوا کر لیں تاں وی پھل مل جائے گا او بچارا ایتوار دا دن سی کارویج بڑی ٹائٹنس سی تے کام ایتوار اندہ سی موچی دا زیادہ لوگ جرا ویلے ہوندے اس کام لئی ساتسنگ اوڑا میس ہو گیا تے پہلا ہی سیٹ آیا کہن لگا میری جوتی گانڈ دے سیٹ جی کتھوں آئے ہو کہن دا ساتسنگ تو موچی کہن دا تانپا آج میرا ساتسنگ ایتوار کر کے میس ہو گیا جو تو جوتی گانڈی سیٹھ کہندا کنے پیسے موچی کہندا جی بندے پنجاب پیسے نے پر میں نہیں لینے تہاڈے کو وہ کہندا کیوں نہیں لینے کہن لگا تسی ستسنگ تو آئے ہو میرا اج ستسنگ مس ہو گیا میں سنیا مہاپرشاں کولوں کہ کوئی ستسنگ مس ہو جائے کسے سنگی دی سیوا کر لو تے تاں وی حاضری لگ جاندی آکو ستنام اس لئی میں تسی ستسنگ تو آئے ہو تہاڈی جتی گنڈ کے حاضری لوا رہا جگوں سیٹھ کہندا میں ایڈا وڈا شو کر تیری تھیلی پیچھے میں اپنا دان سما پھڑ تو تھیلی موچی کہندا میں نہیں لینی میں تہاڈی ستسنگ تو آئے دے ستکار کر کے اس سیوا کرنی ہے کہندے رولا پی گیا پیڑ کٹھی ہو گئی او کہے میں تھیلی دینی او کہے میں نہیں لینی آپ ستنام تے کہندے پیڑ کٹھی ویکھ کے تے کئی تے تماشا کئیاں نو سمجھنا لگے آ کیڑا جھگڑا نواں ہے تے پیڑ وچ اک مہاپرش وی آ گئے آکھو ستنام او اگے ہو کے کہندے بھائی کی ہویا سیٹھ کہندا جی ویکھو اے موچی یاد دا تے تیلی دا میرے کو لیندا نہیں پیا تے میرے تے سان چڑھائی چڑھانا چاہندا بھائی وی میں ایدا دان لواں تیلی دا میرے کو اینا پیسہ کہ موچی نو مہاپرش کہندے کیوں بھائی کیوں نہیں لیندا او کہندا جی میں دان نہیں ایدے تے چڑھا رہیا میرا اج ستسنگ مس ہو گیا ہے میں مہاپرشاں کو سنیا کہ ستسنگ مس ہو جائے کسے سنگی دی سیوا وی کر لو تے حاضری لگ جاندی ہے اے ستسنگ تو آیا ہے میں اس کر کے دی جتی فری گنڈ رہا کہ میری اج دی حاضری ستسنگ دی کتے رہ نہ جاوے آکھو ستنام کہندے مہاپرشاں نے سیٹھ نو آکھیا یہ دان نہیں دے رہا اے دے پریم نو سمجھ لے اے دی بھاونا نو سمجھ لے کہندے سیٹھ نو چکنا پیا موچی نے نہیں پنجا پیسے لے آج پریم دا کنکا آخو ستنام نہیں بھی گیا تے ہردے چ جگہ او پائی جیتے والی گل یاد آ جاندی پٹنے چ کہ سکھ دے درشن ہون تے پنج پوڑیاں سکھ دا موڈا پھڑ کے کہنا چھک پنج پوڑیاں جے سکھ دے درشن ہوئے جی انہیں نہ چھکنیاں تے پائی جیتے نے کہنا میں مجبور کر کے نہیں چھکاؤں دا جے توں پوکھ نہیں تینوں تیرے نا دیاں کسے گریب نو چھکا دیاں گا پر میں نو آج سکھ دے درشن ہوئے نے میں پانج پوڑیاں دسوند کڑنا ہے آنکھو ستنا ہاں آپ پریم ہے
2: ਜਿੰਨੀ ਗੁਰਮਤ ਸਤਸੰਗ ਸਭਾ ਦੇ ਮੈਂਬਰ ਹੋ ਮੇਰੀ ਵੀ ਅਰਦਾਸ ਕਰਿਓ। ਇਹ ਬੜੀ ਇਹਦਾ ਮੈਂ ਨਿੱਕੇ ਨਿੱਕੇ ਉਲਥੇ ਹੀ ਤੁਹਾਡੇ ਸਾਹਮਣੇ ਰੱਖ ਸਕਦਾ, ਇਹਨੂੰ ਕੋਈ ਪੂਰਾ ਘੋਟ ਕੇ ਨਹੀਂ ਕੋਈ ਦੱਸ ਸਕਦਾ। ਚਰਨ ਕਮ ਜਿਤਨੇ ਮਾਈ ਭਾਈ ਬੈਠੇ ਹੋ, ਮੇਰੀ ਵੀ ਆਪਣੀ ਵੀ ਅਰਦਾਸ ਕਰੋ ਸਾਨੂੰ ਸਤਿਗੁਰੂ ਮਹਾਰਾਜ ਦੇ ਚਰਨਾਂ ਵਿੱਚ, ਜੇ ਸਾਡੇ ਘਰ ਪ੍ਰਕਾਸ਼ ਹੈ ਜਾਂ ਹੋਰ ਕਿਸੇ ਤਰ੍ਹਾਂ ਦੀ ਸ਼ਹੀਦਾਂ ਦਰਬਾਰ ਸਾਹਿਬ ਕੀਰਤਨ ਚ ਹਾਜ਼ਰੀ ਹੈ, ਇਹਨਾਂ ਦੇ ਵਿੱਚ ਸਾਧ ਸੰਗਤ ਪ੍ਰੇਮ ਦਾ ਕਿਣਕਾ ਵਸ ਜੇ। ਇਹ ਮੇਰੇ ਕਲਗੀਧਰ ਪਾਤਸ਼ਾਹ ਜੀ ਦਾ